0: تهذيب وصحي
1: جي اف ام كياباز
0: جي اف ام نتورك سند كياباز.
2: हक सच जो आवाज, गीत संगीत जो आवाज, जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज, बुधंदा रहो।